0: सर्व सुख जिस बख्शे वे परवाह।
1: पोदा महीना तुखार ककर बरफ पाला, माज राग दे राही गुरु अर्जन देव जी महाराज दा बारामा नामक बाणी द्वारा ए उपदेश, जिन्हां दे कंठ दे परमात्मा दा नाम हुंदा है, पोदे महीने दा तुखार ककर पाला उन्हां नूं नहीं व्यापदा। दरअसल अत दी गर्मी जिथे मनुख नूं बेचैन कर देंदी है, अत दी ठंड मनुख नूं आलसी कर देंदी है, दलिदरी बना देंदी है। बहुत ठंड है, बहुत ठंड है, उठन नूं जी नहीं करदा, अग कोल बैठे रहिए, बिस्तर विच बैठे रहिए, कमरे विच बैठे रहिए, धुप ते बैठे रहिए, किधरे भी कम करन नूं जी नहीं करदा, किधरे भी जान नूं जी नहीं करदा। और इस तरह हड जुड़दे ने, शरीर जुड़िया जुड़िया रहिंदा है, ठंड दा अपना एक असर। और जितनी गहरी ठंड होवेगी उतना ही मनुख आलसी हो जाता है, दलिदरी हो जाता है और मैला जिहा रहन लग पैंदा। पर बहुत गर्मी है, बहुत गर्मी है तो बेचैन हो जाता है, परेशान हो जाता है। हू बहू इस तरह देखण दे चाया है, मानसिक मंडल देख भी जिथे क्रोध है और अहंकार है, लोभ है, बड़ी जालमाना तबीयत है, अत दी गर्मी है, उत्थे भी दुख ही दुख है। पर जिथे अत दी ठंड है, बड़ा गहरा आलस है, बहुत गहरी दरिद्री है, देखण दे चाया है, उत्थे भी दुख है। जीवन विच हरकत चाहीदी है, ना गर्मी रोके ना ठंड रोके, भाव ना जालमाना तबीयत होवे ते ना ही आलस ते दलिद्री होवे। पर की कीता जाए जे बार बहुती ठंड होवे, ककर पै रही है, बर्फ पै रही है, सर्द शीत लहर चल रही है, ठंडिया हवावां ने, ऐसे माहौल विच की करिए। दरअसल विज्ञान ने ते अजे खोज करनी है, पर धर्म कहिंदा है जिन्हां दे कंठ दे परमात्मा दा नां होवे, इतना उत्साह हुंदा है उन्हां दे अंदर, इतनी उमंग आउंदी है कि पोह दे महीने दा ककर पाला उन्हां दे अंदर आलस नहीं पैदा करदा। परमात्मा दा नाम अनंत गुणा विच इस दैवी गुण नूं भी जो है पैदा कर देंदा है कि मनुख फुर्तीला हो जांदा है, चुस्त हो जांदा है, आलस दूर हो जाता है। आलस चीज गया सब तन दे, या होर पंक्तियां गुरु अर्जन देव जी महाराज दियां, महा मोहनी दुध ना गया पे, तेरा आलस कहां गए हो। परमात्मा दा नाम ऐसा है, वाकई आलस चला जाता है, आलस नहीं रहता, दलिद्री नहीं रहती। तो साहिब कहिंदे जिन्हां दे कंठ दे परमात्मा दा नाम है, हर वक्त उसके नाम का उचारण जिहड़े कंठ करते ने, उन्हां दे अंदर इतनी निग आ जाती है कि पोह दे महीने की तुखार ठंड एककर उन्हां दे अंदर आलस नहीं पैदा करती। पोख तुखार ना व्यापई, कंठ मिलिया हर नाम, मन बेदया चरणार दिन दर्शन लगड़ा सा। जिन्हां दा मन परिपूर्ण परमात्मा दे दर्शनां विच लीन हो गया है और रब्बी गुण हिरदे विच वस गए ने, परमात्मा दे नाम दा स्वाद आण लगते है, ऐसियां जो जीव इस्त्रियां ने, ऐसे जो पुरुष ने, उन्हां नूं पोदे महीने दी ए ठंड नहीं व्यापदी और उन्हां दे अध्यात्मक गुणां विच रोक नहीं खड़ा करदी। ऐसियां जिहड़ियां जीव इस्त्रियां ने, ओट गोविंद गोपाल राय सेवा स्वामी ला, ओ केवल ओट आसरा गोविंद गोपाल, सृष्टि दा जो पालनहार है, जो राय मालिक है, उसकी ही ओट तकदियां ने, उसके आसरे ते ही अपना जीवन बतीत करदियां ने। दरअसल जीवन लई कोई ना कोई आधार आसरा ओढ़ते चाहिए। देखते हैं दरखत खड़े ने जमीन दे आसरे थे, उच्चे उच्चे महल खड़े ने बुनियादा दे आसरे थे। देखते हैं रेलां मोटरां गड़ियां चल रही ने गैस पेट्रोल दे आसरे थे। जीवन नू चलन लई और जीवन विच खुशियां नू चलन लई जीवन विच आनंद मगनता ए भी चलती रहे तो कोई ते आधार चाहिए, कोई ते टेक चाहिए। ये ख्याल ते मनुख दे अंदर है पर मनुख अपना आसरा लभण दे हमेशा ही गलती करता है। कदी कह देंदा है मां आसरा है, कदी कहिंदा है पिता आसरा है, ये दरा आसरा है, ये पत्नी या पति मेरा आसरा है, ये बच्चे मेरा आसरा ने, ये पड़ोसी ये मित्र मेरा आसरा है। पर ये आसरे आरजी ने वक्ती ने, क्योंकि वो मोते सुख चाहते हैं हम ओते सुख चाहते हैं। जिथे असी उना कुल सुख खेड़ा ते खुशियां चाहते हैं आधार बनाते हैं, उत्थे वो सानू भी आधार बना के साडे कोल भी खेड़ा ते खुशियां लेना चाहते ने। इस वास्ते संसार दे सारे संबंध नू इंज आख्या गया है लैण देण दे संबंध। जिथे सुख देना बंद हो जाए सुख लेना भी बंद हो जाता है। जिथे कोई किसी नू प्रसन्नता देवे ना प्रसन्नता लेनी भी औखी हो जाएगी, कोई किसी नू इज्जत देवे ना इज्जत लेनी भी औखी हो जाएगी। ये तो सारे देन लेन दे संबंध ने। एक संबंध ऐसा है परिपूर्ण परमात्मा दा जो देंदा ही है देंदा ही है देंदा ही है, बदले दे कुछ भी नहीं लेंदा। देंदा दे लेंदे थक पाए, वो देंदा देंदा नहीं थकदा, लेंदे लेंदे जीव थक जांदे। फिर वो देन वाला ऐसा है कि वड्डा दाता तिल ना तवाए, पहाड़ा जितनिया दाता दे के भी तिल जितनी भी मंग नहीं रखता। नीति अक्सर देखे है तिल जितना परोपकार करके किसे ते मनुख पहाड़ा जितना बदले दिच मंगता है, बहुत मंगता है। मैं तेरे नाल ए कीता हुण तू कर, थोड़ा जिया करके थोड़ा जिया सुख दे के मनुख दूसरे कोल बहुत वड्डा सुख मंगता है। पर एक परिपूर्ण परमात्मा है इतने खेड़े खुशियां दे के भी बदले दे कुछ मंग नहीं है। दाता है वड्डा दाता तिल ना तमाए। तो जिन्होंने ऐसे परमात्मा दी ओट पकड़ी है ऐसे परमात्मा दा आसरा पकड़े है जो सृष्टि दा पालनहार है मालिक है, सदी भी खेड़े ते खुशियां च रहनिया ने। साहब कहंदे ने उन्हां दे अंदर ये अरदास भी पैदा होंदी है कि वो जो मालिक है उदी सेवा दे ही जुड़े रहिए और सेवा दा ही ला खटिए आनंद खटिए। ऐसे जो सेवा दे जुटियां उन प्रभु दी और उसका ओट आसरा तक के अपना जीवन बतीत कर रही ने, महाराज कहते हैं बिखेया पोह न सकई मिल साधु गुण। उन्होंने विषया की जहर नहीं व्यापती, विकारा की जहर नहीं व्यापती। क्यों? क्योंकि गुरु की संगत च बैठ के सत्संग च बैठ के वो जीव इस्त्रियां परमात्मा के गुणा की संभाल कर दिया ने, उदे गुणा नू अपने हिरदे विच वसांदियां ने और उसका ही केवल आसरा तक के उसनू ही केवल ओट बना के अपना जीवन बतीत कर दियां ने। इस वास्ते विकारां दी जहर उन्हां नू नहीं व्यापती। इस सही आसरा है, इस आसरे नू जद भी कोई अपनी जिंदगी दा आधार ओट बना लैंदा है ऐसा पुरुष जगत विच कदी भी आसरा नहीं होंदा। शायद इस वास्ते परमात्मा नू नियासरियां दा आसरा आखिया गया है। नियोटियां दी ओट, निमाणियां दा मां, नितानियां दा धाम। और ये हकीकत है कि जितने चिर तक मनुख छोटे छोटे आसरे और ओट बनाई रखता है उसके अंदर प्रभु दी ओट दा ख्याल नहीं पैदा होंदा। तो पातशाह कहिंदे ने ए पोह दा महीना اے ککر، اے پالا، اے سیت لہر، اے ٹھنڈ، جو لگدے ہی منکھ نو آلسی تے دلدری بنا دیندیاں نے۔ جد کنٹھ دے پریپورن پرماتما دا نام ہووے تے اس دی اوٹ ہووے، کوئی بھی ککر، کوئی بھی پیندی برف تے سیت لہر اس نو آلسی نہیں بنا سکدی۔ وہ ادمی ہووے گا، اتساہی ہووے گا اور پھرتیلا ہووے گا۔ صاحب اگاں چل کے کہندے نے، جہیں تیں اپجی تہیں ملی سچی پریت سما۔ گرو دی سنگت وچ بیٹھ کے پربھو دے گن گاؤندیاں گاؤندیاں اے جیو استری جتھوں اس دی اتپتی ہوئی سی اس دی پریت کر کے اس دے وچ ہی سما گئی۔ جتھوں آونا ہویا سی اس دے وچ ہی سمانا نصیب ہو گیا۔ کر گئے نینی پار برہم بوڑ نہ وچھڑیا۔ کر کر کہندے نے ہتھ نوں۔ پرماتما نے اپنا ہتھ دے کے اپنا بنا لیا، گلے نال لا لیا اور ایسا ملاپ بخشیا، ہن مڑ کے بھی چھوڑا نہیں۔ جگت دے جتنے ملاپ نے آخر ایک نہ ایک دن بچھوڑا ہوندا ہے، چاہے اے ملاپ پتراں دا ہووے، متراں دا ہووے، ماں باپ دا ہووے، پراواں دا ہووے، پڑوسیاں دا ہووے، گہرے تو گہرے سجنا دا ہووے۔ ایک دن وچھوڑے دا دکھ دیکھنا ہی پیندا ہے، یا تے جیوندیاں جی اے وچھوڑا ہو جاندا ہے یا پھر مر کے وچھوڑا ہو جاندا ہے، ساریاں تو ہی منک ٹوٹ جاندا ہے۔ پر اے پربھو دا ملاپ جو او آپ بان پکڑ کے کراندا ہے اپنا ملاپ، وچھوڑے دا دکھ اس ملے ہوئے نوں بھوگنا نہیں پیندا۔ ستگر دی بانی دا وی فیصلہ، ملیا ہوئے نہ وچھڑے جے ملیا۔ ایک دفعہ جے اے مل جائے پھر بچھوڑا نہیں، پھر ٹوٹنا نہیں۔ تو صاحب فرمان کر دے نے، جہیں تیں اپجی تہیں ملی سچی پریت سماؤ، کر گئے نینی پار برہم بہر نہ وچھڑیا۔ بار جاؤں لکھ بیریا ہر سجن اگم اگاؤ۔ او پریپورن پرماتما اگم ہے، سڈی سوچ تو پرے ہے، سڈے وچاراں تو پرے ہے، سڈے اندریاں دی شکتی تو پرے ہے، سڈی پکڑ تو بھی پرے ہے۔ صاحب کہندے نے، جیو استری پربھو دے گناں نو گاؤندیاں گاؤندیاں جد پربھاوت ہوندی ہے، یہ مہانتا اس دے سامنے اجاگر ہوندی ہے اور اس دے اندروں ایسے خیال پیدا ہوندے نے، میں لکھاں دفعہ صدقے جانی ہاں ایسے پرماتما تو، میں بار بار نچھاور گھول گھول جانی ہاں، میں قربان ہوندی ہاں ایسے پرماتما تو، بھاویں وہ میری پکڑ دے چ نہیں، بھاویں وہ میری پہنچ تو پرے ہے، بھاویں وہ میری سوچ تو پرے ہے، پھر بھی میں تھوں پرے نہیں، پھر بھی میرے کول ہے۔ ہاں میرے روم روم وچ ہے، میری سوچ تو پرے ہے، میرے کن کن وچ رمیا ہویا ہے، پر میری پکڑ تو پرے ہے۔ یہ اس طرح ہے کہ سورج دی ایک ایک کرن مینوں چھو رہی ہے، پھر بھی سورج دی پکڑ بہت دور ہے، میرے ہتھاں چ سورج نہیں ہے۔ بھاویں اس دیاں کرناں مینوں چھو رہی ہیں، سورج دیاں کرناں کر کے میں جی رہا ہوں، سورج دیاں کرناں ہی میری پالنا کر رہی ہیں، پھر بھی میری ہتھاں وچ سورج نہیں ہے، میرے کول ہوندے ہویا بھی وہ میری پکڑ وچ نہیں ہے، میری پہنچ وچ نہیں ہے۔ اس طرح پرماتما روم روم وچ ہے، اس تو بنا اسی ہو بھی نہیں سکتے۔ اگر سورج ٹھنڈا پی جائے تو سب کچھ ٹھنڈا پی جائے گا، اگر ایشور نہیں تو پھر کچھ بھی نہیں۔ ایشور کر کے ہی اسی ہاں، اور وہ سڈے کول ہے، روم روم وچ ہے، پھر بھی سڈی پکڑ تو پرے، سڈی پہنچ تو پرے، سڈی سوچ تو پرے۔ صاحب کہندے نے، ایسا جو پریپورن پرماتما ہے، اسی بار بار اس تو صدقے جاندے ہاں، قربان جاندے ہاں۔ بار جاؤں لکھ بیریا ہر سجن اگم اگاؤ، سرم پئی نارائن نانک در پئی آؤ۔ اس طرح جودڑی کردی ہوئی جڑی جیو استری پرماتما دے در تے ڈہ پیندی ہے، کہندے نے پرماتما شرن پالک ہے، پھر پرماتما شرن آئے ہوئے دی رکھدا ہے۔ اور ایسا جو جودڑی کردا ہویا در تے ڈہ پیا ہے، سمجھ لو پرماتما نے اس نو مالک بنا دیتا ہے، سنگھاسن تے بٹھا دیتا ہے، اس نو اپنا بنا دیتا ہے، وہ شرم پے دی رکھدا ہے۔ ਪੋਖ ਸੁਭੰਦਾ ਸਰਬ ਸੁਖ ਜਿਸ ਬਖਸੇ ਵੇ ਪ੍ਰਵਾਹ। ਉਹਦੇ ਮਹੀਨੇ ਦਾ ਇਹ ਉਪਦੇਸ਼ ਸੰਦੇਸ਼ ਸਾਰੇ ਸੁਖ ਉਸਦੀ ਝੋਲੀ ਚ ਸਮਝ ਲਓ ਜਿਸ ਦੇ ਉੱਤੇ ਉਹ ਬੇਪਰਵਾਹ ਪਰਿਪੂਰਨ ਪਰਮਾਤਮਾ ਬਖਸ਼ਿਸ਼ ਕਰ ਦੇਵੇ। ਅਨੇਕਾਂ ਗੁਣਾਂ ਦੇ ਪਰਮਾਤਮਾ ਦਾ ਇੱਕ ਇਹ ਵੀ ਗੁਣ ਹੈ ਬੇਪਰਵਾਹ। ਤੇ ਜਦ ਕੋਈ ਉਸ ਬੇਪਰਵਾਹ ਨਾਲ ਜੁੜਦਾ ਹੈ ਆਪ ਵੀ ਬੇਪਰਵਾਹ ਹੋ ਜਾਂਦਾ ਹੈ। ਬੇਪਰਵਾਹ ਸਦਾ ਰੰਗ ਹਰ ਕੇ ਜਾਂਖੋ ਪਾਕ ਸੁਆਮੀ। ਕਿਸੇ ਦੇ ਦਬਾਅ ਹੇਠ ਆ ਕੇ ਹੱਸਣਾ ਇਹ ਬੇਪਰਵਾਹੀ ਦਾ ਹੱਸਣਾ ਨਹੀਂ ਹੈ। ਕਿਸੇ ਦੀ ਲੋੜ ਪੂਰੀ ਕਰਨ ਵਾਸਤੇ ਹੀ ਰੋ ਪੈਣਾ ਇਹ ਬੇਪਰਵਾਹੀ ਦਾ ਰੋਣਾ ਨਹੀਂ ਹੈ। ਜੈਸੇ ਕਿਸੇ ਮਰਗ ਵਾਲੇ ਘਰ ਦੇ ਚਲੇ ਗਏ, ਬਹੁਤ ਸਾਰੇ ਰੋਂਦੇ ਪਏ ਸਨ ਤੇ ਉੱਥੇ ਮੂੰਹ ਨਿਕਲ ਗਿਆ, ਸੁਭਾਵਕ ਹੀ ਕਹਿ ਦਿੱਤਾ ਸਾਨੂੰ ਬਹੁਤ ਅਫਸੋਸ ਹੋਇਆ, ਮਾੜੇ ਜਿਹਾ ਨੇਤਰ ਵੀ ਸੱਜਲ ਹੋਏ। ਪਰ ਇਹ ਦੂਜਿਆਂ ਕਰਕੇ, ਇਹ ਦੂਜਿਆਂ ਦਾ ਪ੍ਰਵਾਹ ਹੈ, ਇਹ ਬੇਪਰਵਾਹੀ ਦੇ ਹੰਝੂ ਨਹੀਂ ਨੇ। ਔਰ ਦੂਜੇ ਦਾ ਮੂੰਹ ਲਿਹਾਜ਼ ਰੱਖ ਕੇ ਐਵੇਂ ਬਨਾਵਟੀ ਖੁਸ਼ੀ ਤੇ ਬਨਾਵਟੀ ਹਾਸਾ ਜ਼ਾਹਿਰ ਕਰਨਾ ਇਹ ਬੇਪਰਵਾਹੀ ਦਾ ਹਾਸਾ ਨਹੀਂ ਹੈ। ਜਿਹੜਾ ਸੰਤ ਹੈ, ਜੋ ਉਸ ਬੇਪਰਵਾਹ ਪਰਮਾਤਮਾ ਨਾਲ ਜੁੜਿਆ ਹੋਇਆ ਹੈ, ਉਹਦਾ ਹਾਸਾ ਵੀ ਬੇਪਰਵਾਹੀ ਦਾ, ਉਹਦਾ ਰੋਣਾ ਵੀ ਬੇਪਰਵਾਹੀ ਦਾ, ਉਹਦੀ ਖਾਮੋਸ਼ੀ ਵਿੱਚ ਵੀ ਬੇਪਰਵਾਹੀ। ਰੰਗ ਹੱਸੇ ਰੰਗ ਰੋਵੇ ਚੁੱਪ ਵੀ ਕਰ ਜਾਏ, ਪਰਵਾਹ ਨਾ ਹੀ ਕਿਸੇ ਕੇਰੀ ਬਾਜ ਸੱਚੇ ਨਾ ਹੈ। ਤਾਂ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਨੇ ਇਹ ਮਹੀਨਾ ਪੋਹ ਦਾ ਸਾਰੇ ਦਾ ਸਾਰਾ ਸੁੱਖਾਂ ਦਾ ਉਸਦਾ ਬਤੀਤ ਹੋ ਜਾਂਦਾ ਹੈ ਜਿਸ ਨੂੰ ਉਹ ਬੇਪਰਵਾਹ ਪਰਮਾਤਮਾ ਆਪਣੇ ਗੁਣਾਂ ਦੀ ਬਖਸ਼ਿਸ਼ ਝੋਲੀ ਵਿੱਚ ਪਾ ਦਿੰਦਾ।